ini bhagat premalimlai tade angat angasanga piyo sair tin sabad surt ki ni virkhai pure amar das ki akach kathaya ek ji kach kahi na jai छोटी सीट सकल तारण को